0: ngaje akashwani lene chunjiktain nime chu chu chiktang skarmang ap chu chadu kasata to so cha biggest thing ne akashwani dilli ne skunla urdina nasul nisika midday news tang nistang choika dopahar samachar sanachar
1: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं फैसल खान। वजीर आजम नरेंद्र मोदी सदर जमहूरिया द्रौपदी मुर्मू के हमराह उड़ीसा में 47,600 करोड़ रुपए से ज्यादा मालियत के प्रोजेक्टों का इफ्तिताह करेंगे। सरकार ने 16 फिक्स्ड डोज कम्बिनेशन एफडीसी अद्वियात की तैयारी फरोख्त और तकसीम पर पाबंदी आयद कर दी है। इम्तिहानात कराने वाली कौमी एजेंसी एनटीए ने कल मुनाकिद होने वाले नीट यूजी के दोबारा इम्तिहान से कबल मुलगीर मॉक ड्रिल का इनेकाद किया। भारतीय मौसमियात महकमे ने मगरबी बंगाल के जैली हिमालयी खत्ते और सिक्किम में बाज मकामात पर कल तक शदीद बारिश के लिए रेड अलर्ट जारी किया है। और फीफा वर्ल्ड कप में ब्राजील ने हेती को 0 के मुकाबले 3 गोल से हराकर पहली जीत हासिल की। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने आज उड़ीसा के मयूरभंज जिले में सदर जमहूरिया द्रौपदी मुर्मू के आबाई गांव पहाड़पुर का दौरा किया और सदर जमहूरिया के साथ उनकी सालगिरह की तकरीब में भी हिस्सा लिया। वहां पहुंचने पर उड़ीसा के गवर्नर डॉक्टर हरिबाबू कंभमपति और वजीराला मोहन चरण मांझी ने वजीर आजम का इस्तकबाल किया। सदर जमहूरिया द्रौपदी मुर्मू के साथ वजीर आजम नरेंद्र मोदी ने संथाली जहेरा गोशानी पीठ और हो जहेरा जाकर प्रार्थना की और गांव के अहम इदारे देखने गए जिनमें हुनरमंदी के फरोग से मुतालिक मरकज और पहाड़पुर स्कूल भी शामिल हैं। मोहतरमा मुर्मू ने हुनरमंदी के फरोग से मुतालिक मरकज में तलबा के साथ बातचीत भी की। बाद में सदर जमहूरिया और वजीर आजम ने एक अहम अवामी प्रोग्राम में शिरकत की जो मोहन चरण मांझी की जेर क्यादत उड़ीसा सरकार के 2 साल पूरे होने के सिलसिले में मनाया जा रहा है। इस प्रोग्राम में 47,600 करोड़ रुपए से ज्यादा मालियत के तरक्याती प्रोजेक्टों का संगे बुनियाद रखा जाएगा और उनका इफ्तिताह किया जाएगा। इन प्रोजेक्टों में तवानाई ट्रांसपोर्ट सनती बुनियादी ढांचा आबपाशी और पीने के पानी वगैरह समेत कई दूसरे प्रोजेक्ट शामिल हैं। सरकार ने 16 तरह के फिक्स्ड डोज कम्बिनेशन एफडीसी अद्वियात की इंसानी इस्तेमाल के लिए तैयारी फरोख्त और तकसीम पर फौरी तौर पर पाबंदी आयद कर दी है। अद्वियात के तकनीकी सलाहकार बोर्ड की जानिब से कायम करदा माहरीन की एक कमेटी की रिपोर्ट का सुप्रीम कोर्ट ने जायजा लेने का हुक्म दिया था। रिपोर्ट के मुताबिक इन अद्वियात में दाफे अमराज का कोई उनसुर नहीं पाया जाता और ये सेहत के लिए खतरा साबित हो सकती है। जिन अद्वियात पर पाबंदी लगाई गई है उनमें एंटीबायोटिक पर मबनी कुछ अद्वियात दर्द से राहत देने वाली अद्वियात और कुछ डर्माटोलॉजिकल अद्वियात शामिल हैं। भारत ब्रिक्स मुल्कों के कौमी सलामती के मुशीरों की 2 रोजा मीटिंग का एहतमाम करेगा जो पीर से शुरू होगी। इस मीटिंग की सदारत कौमी सलामती के सलाहकार अजीत डोभाल करेंगे। मीटिंग के दौरान ब्रिक्स मेंबर मुल्कों के कौमी सलामती के सलाहकार और वफदों के सरबराह दुनिया को दरपेश गैर रिवायती सिक्योरिटी चैलेंजों के बारे में तबादला ख्याल करेंगे। इम्तिहानात से मुतालिक कौमी एजेंसी एनटीए नीट यूजी 2026 के कल फिर से होने वाले इम्तिहानात की तैयारियों के हिस्से के तौर पर आज मुल्क भर में मॉक ड्रिल कर रही है। यह सिलसिला सुबह 9 बजे शुरू हुआ है और पूरे दिन जारी रहेगा। मुल्क भर के इम्तिहानी मराकज में इस तरह की ड्रिल हो रही है जिसमें 2.5 लाख से ज्यादा सिक्योरिटी अमले के जवान भी हिस्सा ले रहे हैं। दिल्ली में दिल्ली कैंट और अशोक विहार फेज 2 के इम्तिहानी मराकज में इस मॉक ड्रिल का एहतमाम किया गया। इम्तिहानात को साफ शफाफ और खुश उसलूबी से कराने की खातिर ये मश्क कराई जा रही है। एनटीए ने बताया है कि मुल्क भर के 551 और दूसरे मुल्कों के 14 शहरों में इम्तिहान मुनाकिद होगा जिसमें 22,79,000 से ज्यादा उम्मीदवार शामिल होंगे। एजेंसी ने यह भी बताया कि मुनसिफाना और साफ सुथरे इम्तिहान को यकीनी बनाने की खातिर कई मरहलों वाली सिक्योरिटी का बंदोबस्त किया गया है। इसमें सीसीटीवी के जरिए निगरानी और आधार पर मबनी बायोमेट्रिक तस्दीक शामिल है। इसके अलावा पुलिस محافظت میں امتحانی ساز و سامان پہنچانے کے لیے جی پی ایس کی سہولت سے لیس گاڑیاں بھی شامل ہیں کل یہ امتحان 2:00 to 5:15 تک ہوگا صدر جمہوریہ دروپدی مرمو کل مدھ پردیش کے شہر جبلپور میں ریاستی سطح کے بین الاقوامی یوگ پروگرام میں مہمان خصوصی ہوں گی یہ پروگرام صدر کے گیریسن گراؤنڈ میں 7:30 شروع ہوگا صدر جمہوریہ آج شام بھارتی فضائیہ کے خصوصی طیارے سے جبلپور پہنچیں گی ہوائی اڈے پر گورنر منگو بھائی پٹیل ان کا خیر مقدم کریں گے صدر جمہوریہ یوگ کے پروگرام کے بعد رانی درگاوتی یونیورسٹی جائیں گی جہاں وہ یونیورسٹی کی 36th جلسے تقسیم اسناد میں مہمان خصوصی ہوں گی اس تقریب میں ریاستی گورنر بھی شامل ہوں گے صدر جمہوریہ کے دورے سے پہلے ضلع انتظامیہ نے ڈومنا ایئرپورٹ گیریسن گراؤنڈ سرکٹ ہاؤس اور رانی درگاوتی یونیورسٹی کے 15 kilometers کے دائرے میں ڈرون غباروں اور پتنگ بازی پر پابندی لگا دی ہے یوگ کا بین الاقوامی دن 2026 کل دنیا بھر میں منایا جائے گا اس سال یوگ کا 12th بین الاقوامی دن صحت مند بڑھاپے کے لیے یوگ کے موضوع کے تحت منایا جا رہا ہے جو ہر عمر کے افراد کے لیے یوگ کی اہمیت کو اجاگر کرتا ہے اس سلسلے کی تقریبات کے حصے کے طور پر وزارت ثقافت ملک بھر کے 100 تاریخی اور نمایاں مقامات پر خصوصی پروگراموں کا انعقاد کرے گی جس کا مقصد بھارت کے مالا مال ثقافتی ورثے اور یوگ کی روایت کو یکجا کرنا ہے مزید تفصیل ہمارے نامہ نگار سے
2: نئی دلی میں واقع آل انڈیا انسٹیٹیوٹ آف آیوروید نے یوگ کے دن کی تقریبات سے قبل یوگ کے لیے دوڑ اور ایک خصوصی سیشن کا انعقاد کیا اس موقع پر روزمرہ کی زندگی میں یوگ کو شامل کرنے پر زور دیا گیا میڈیا سے گفتگو کرتے ہوئے انسٹیٹیوٹ کے ڈائریکٹر پروفیسر پردیپ کمار پرجاپتی نے کہا کہ یوگ کو صرف ایک دن تک محدود نہیں رکھا جانا چاہیے بلکہ پورے سال باقاعدگی سے اسے کرنا چاہیے انہوں نے کہا کہ مختلف آسن اور ورزش کے ذریعے روزانہ یوگ طرز زندگی سے متعلق بیماریوں پر مؤثر طور پر قابو پانے میں مددگار ثابت ہو سکتا ہے یوگ کے بین الاقوامی دن کی اہم قومی تقریب کل کولکاتہ کے تاریخی ریڈ روڈ پر وزیراعظم نے مودی کی قیادت میں منعقد ہوگی اس سال ثقافتی تعلقات کے بھارتی کونسل آئی سی سی آر اور بیرون ملک بھارتی مشنوں کے اشتراک سے دنیا بھر میں تقریباً 2500 مقامات پر یوگ کے دن کی تقریبات منعقد کی جا رہی ہیں امن یادو کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں محمد عمار
1: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں امریکی صدر ڈونالڈ ٹرمپ نے ایک مضبوط اور مؤثر رہنما کے طور پر وزیراعظم نریندر مودی کی تعریف کرتے ہوئے انہیں چین کے صدر شی جن پنگ کے ساتھ دنیا کی سب سے باثر شخصیات میں سے ایک قرار دیا ایک امریکی نیوز پورٹل کو دیے گئے انٹرویو میں صدر ٹرمپ نے کہا کہ نریندر مودی نے بھارت کو ایک ایسے دور کے بعد استحکام فراہم کیا ہے جب ملک میں قیادت بار بار تبدیل ہوتی رہی انہوں نے مزید کہا کہ جناب مودی گزشتہ 12 سال سے زیادہ عرصے سے اقتدار میں ہیں